0: المقام شروع هو.
1: اس سمے پنڈت نہرو نے کہا تھا دامودر گھاٹی یوجنا سوادھین بھارت میں پرارمبھ کی گئی مہت وکاس یوجناؤں میں ایک ہے. اس نے نئے بھارت کی آتما کا پرتندھتو کیا ہے. ایسی بڑی یوجنا جو آنے والی پیڑھیوں کو لابھانوت کرے گی کو کاریانوت ہوتے دیکھ کر پرسنتا کا انوبھو ہوتا ہے. कार्य प्रारंभ हुए दामोदर को बांधने के. केवल दामोदर नहीं, उसकी प्रमुख सहायक नदियों को भी, क्योंकि दामोदर की विनाशकारी शक्ति केवल उसकी शक्ति नहीं, उसकी सहायक नदियों की भी थी. एक के बाद एक बांध बनने लगा. 21 फरवरी 1953 को प्रधानमंत्री पंडित नेहरू ने बराकर पर तुलैया बांध का उद्घाटन किया.
2: ۱۹۵۵ میں دامودر پر درگا پور بانگ کا.
1: ۱۹۵۷ میں براکر پر میتھن بانگ کا اور دو ہی ورش بعد دامودر پر سنکیت بانگ کا.